0: Listen for the latest news interviews and the good music. Listen to 104.6 Planet FM every Saturday night from 8:30 p.m. for Radio Akwaaba.
1: Or you can listen online in planetaudio.org.nz/Radio Akwaaba.
2: हाम्रो चौतारी यो हो अकल्यान्डको रेडियोमा गुन्जिने नेपालीहरूको एकमात्र ढुकढुकी.
3: यसमा समावेश हुनेछन् नेपाली गीत संगीत, समसामयिक कुराकानी तथा संक्षिप्त नेपाली समाचार.
4: सुन्न नभुल्नु होला प्रत्येक शुक्रबार साँझ 6:50 प्लानेट एफएम 104.6 अथवा इन्टरनेटमा planetaudio.org.nz/हाम्रो चौतारी.
5: Chuck Berry and I was called, gotta find my baby.